0: ريبورت ليوفي الشيخ أحمد مأمون.
1: هما به ركعتيرون.
2: هما به فيكسين ديدوس هما كورون.
1: سابون لاجين أدوون.
2: كسا كيم به ألارنا ما أنجي أرنيف نيفا كورون.
1: هما به يج إيفيس ألاماتين هورنا ما ماسك إلون.
2: أدي هما به يج ألاماتين هورنا ما إكهريون.
1: هما به يج ألامات فنيجنا ما لس نكربا صحي فروا هو دوا.
3: कड़ी हैं दोनों है कड़ी तेरे स्नेट मैं दीनु क्या डू
4: मुसहफ़ों फिलावड़े मैं मुसहफ़ों फिलावड़े के साथे का सभी स्वन फिलावड़ मैं प्रोग्राम का केवानी सूरतों का नाम फ़शागे ऐ सूरतों के अव्वल आयत गनियला मुदरिसकी अल कारी अली वहीद अब्दुल रहमान दरवरुन की हलीमत सहुदा आदम रावदा मोहम्मद शारदा मोहम्मद अदि आयशत फजीना
5: अस्सलाम वालेकुम व रहमतुल्लाहि व बरकातहू
6: वालेकुम सलाम व रहमतुल्लाहि व बरकातहू
5: मुसहफुम फिलावले मियदगा मि प्रोग्राम गा कियों हम जि फवणी सूरतुल अनआम फशायगिन ए सूरतु गा अववन आयत गुनियला प्रोग्राम अडवसवा होरिहा फरातकुम वस ستیک آشایش را صفحه خلواگین تیب بمون ادی. خوریها کدیم وس مدرسه کیاروگا آدواهان تیبت، امفراتا مدرسه میادوگ فیلارو کیادینا.